0: मेहनत, लगन और मुस्तकिल कोशिश के जरिए निखरते और परवान चढ़ते हैं। एक संस्कृत श्लोक का हवाला देते हुए उन्होंने कहा कि आज मुल्क के नौजवान इन्हीं औसाफ को अपना रहे हैं और अपनी सलाहियतों के जरिए दुनिया भर में भारत का नाम रोशन कर रहे हैं। कौमी जमहूरी इत्तेहाद एनडीए की पार्लियामानी पार्टी की हिकमत अमली से मुतालिक हफ्तावार मीटिंग आज सुबह पार्लियामेंट हाउस में होने वाली है, जिसे मंगल मिलन कहा जाता है। इस तरह की मीटिंग पार्लियामेंट इजलास के दौरान रिवायती तौर पर हर मंगल को हुआ करती है, जिसका मकसद एनडीए के मुकम्मल इत्तेहाद का मुजाहरा करना है। नेशनल मीटिंग 28 जुलाई को हुई थी। तृणमूल कांग्रेस से इलाहदा होने वाले ग्रुप नई तश्कील दी गई नेशनलिस्ट सिटीजन पार्टी ऑफ इंडिया एनसीपीआई के अरकाने पार्लियामेंट में एनडीए की इस मीटिंग में शिरकत की थी। ब्रिक्स मुल्कों के बदउनवानी मुखालिफ वर्किंग ग्रुप और असासों की बाजियाबी से मुतालिक ब्रिक्स के माहिरीन के नेटवर्क की दूसरी मीटिंग आज तेलंगाना में हैदराबाद में शुरू हो रही है। अमले और तरबियत महकमे के सेक्रेटरी रचना शाह इस मीटिंग का इफ्तिताह करेंगी। जून में वर्चुअल वसीले से मुनाकिदा ब्रिक्स की बदउनवानी मुखालिफ वर्किंग ग्रुप की पहली मीटिंग के नतीजों के तनाजुर में आगे इकदाम करने के लिए आज की ये मीटिंग हो रही है। मजीद तफसील हमारे नामा निगार से।
1: इस दो रोजा मीटिंग का एहतमाम भारत की ब्रिक्स की सदारत के खास मौजू मजबूती इख्तरा इश्तराक और पायदार निजाम के लिए तामीर के ऐन मुताबिक किया जा रहा है। उम्मीद है कि इसमें ब्रिक्स के मेंबर मुल्कों के नुमाइंदों के साथ साथ आला पॉलिसी साज अहलकार माहरीन नीज बदउनवानी की रोकथाम और कानून नाफिज करने वाली एजेंसियों के नुमाइंदे भी शिरकत करेंगे। इस मीटिंग के दौरान ब्रिक्स के मेंबर मुल्क असासों की बाजियाबी बदउनवानी से निमटने और हुक्मरानी के अमल में शफाफियत और जवाबदेही को बढ़ाने की खातिर बैनुल अक्वामी इश्तराक को मुस्तहकम बनाने पर तबादला ख्याल करेंगे। दिल्ली से प्रिया मंडल की रिपोर्ट के साथ खबरनामे के लिए मैं शोएबा।
0: सुप्रीम कोर्ट ने वाजे किया है कि दिल्ली सरकार और मुख्तलिफ रियासती हुकूमतें तलबा के हालिया एहतजाज के दौरान दिल्ली के जंतर मंतर और मुल्क के दीगर मकामात पर मुजाहरीन के खिलाफ दर्ज की गई एफआईआर को वापस लेने या बंद करने के लिए आजाद हैं। चीफ जस्टिस सूर्यकांत की सरबराही वाली तीन रुकनी बेंच ने वजाहत की है कि 28 जुलाई के हुक्मनामे जिसमें मुजरिमाना रिकॉर्ड रखने वाले मुजाहिरीन के खिलाफ कानूनी कार्रवाई की इजाजत दी गई थी का इतलाक सिर्फ उन अफराद पर होगा जिन पर संगीन और घिनौने जराइम के इल्जाम हैं। चीफ जस्टिस सूर्यकांत ने कहा है कि अदालत ऐसे हालात और तरीकेकार के लिए एक जाब्ता मुरतब करेगी जिसके तहत पैलेट गन का इस्तेमाल किया जा सके। बेंच ने मजीद कहा है कि वह पुलिस की मुबैना ज्यादतियों की तहकीकात के लिए पुलिस अफसरान पर मुश्तमिल एक खसूसी जांच टीम एसआईटी तश्कील देने या मुतबादिल के तौर पर एक रिटायर्ड जज की सरबराही में तहकीकाती कमेटी कायम करने की तजवीज पर गौर कर रही है। सुप्रीम कोर्ट ने इस मामले की मजीद समाअत 18 अगस्त तक मुलतवी कर दी है। सड़क ट्रांसपोर्ट की वजारत ने मोटर गाड़ियों से मुतालिक मरकजी जवाबित 1979 में तरमीम के लिए एक मुसविदा नोटिफिकेशन जारी किया है, जिसमें हंगामी तिब्बी इमदाद की फराहमी के लिए दो पहियों वाली रोड एम्बुलेंस मुतारिफ कराने की तजवीज पेश की गई है। वजारत ने कहा है कि इस मुजवजा हंगामी एम्बुलेंस सर्विस से इमरजेंसी की सूरत में फौरी रसाई मुमकिन होगी और दूर दराज इलाकों में तिब्बी इमदाद की फराहमी को मजीद बेहतर बनाया जा सकेगा। खुराक से मुतालिक इंजिबाती इदारे FSSAI ने डाबर इंडिया को 100% दावे का इस्तेमाल करते हुए शहद, गाय का घी और खुर्दनी तेल जैसी कई अशिया फरोख्त करने से रोक दिया है और कहा है कि इस तरह का लेवल लगाना कानून के खिलाफ है। एक सोशल मीडिया पोस्ट पर भारत की फूड सेफ्टी और स्टैंडर्ड अथॉरिटी FSSAI ने बताया कि उसने 100% का गुमराह कुन दावा करने वाली गजाई अशिया की फरोख्त के मामले पर डाबर इंडिया लिमिटेड को मुआनियत से मुतालिक हुक्म जारी किया है। इन अशिया में शहद, सेब का सिरका, वर्जिन कोकोनट ऑयल, तिल का तेल, नारियल पानी, कोकोनट मिल्क और इस तरह की दीगर अशिया शामिल हैं। माहौलियात, जंगलात और आबोहवा की तब्दीली के मरकजी वजीर भूपेंद्र यादव ने अरुणाचल प्रदेश की गलो झील को भारत का 101वां रामसर मकाम करार दिया है। एक सोशल मीडिया पोस्ट पर जनाब यादव ने इस पेशरफ्त को हयातियाती तनव्वु के तहफ्फुज, आबी वसाइल और मौसमियाती तहफ्फुज, नीज पायदार जरिए माश के फरोग की जानिब एक अहम कदम करार दिया। انہوں نے کہا کہ مشرقی ہمالیہ میں واقع یہ صاف شفاف میٹھے پانی کی جھیل حیاتیاتی تنوع کا ایک اہم مرکز ہے اور یہ کملانگ ٹائیگر ریزرو اور وائلڈ لائف سینکچری کے اندر واقع ہے. یہ خبرنامہ آکاش نامی سے نشر کیا جا رہا ہے. بھارت اور ازبیکستان نے کل نئی دلی میں اعلی سطح کی بات چیت کے دوران اہم معدنیات، کانکنی، تجارت، توانائی، بنیادی ڈھانچے، دفاع اور تعلیم کے شعبوں میں تعاون کو مزید مضبوط بنا کر اپنی اسٹریٹجک شراکت داری کو مزید وسعت دینے پر اتفاق کیا. یہ بات چیت ازبیکستان کے وزیر خارجہ بختیار سعیدوف کے بھارت کے 4 روزہ سرکاری دورے کے دوران ہوئی، جنہوں نے وزیر خارجہ ڈاکٹر اے جے شنکر سے ملاقات کی. ازبیکستان کے وفد کا خیر مقدم کرتے ہوئے ڈاکٹر جے شنکر نے کہا کہ ازبیکستان بھارت کے وسیع ہمسایہ خطے کا ایک اہم حصہ ہے. انہوں نے دونوں ملکوں کے درمیان طویل عرصے سے قائم تاریخی، ثقافتی اور تہذیبی تعلقات کو اجاگر کرتے ہوئے کہا کہ پچھلے برسوں میں باہمی تعلقات مسلسل مضبوط ہوئے ہیں اور اب ان کا دائرہ تعمیرات، ڈیجیٹل ٹیکنالوجی، توانائی، صحت اور تعلیم سمیت متعدد شعبوں تک پھیل چکا ہے. وزیر خارجہ نے کہا کہ دونوں ممالک اب کانکنی کے شعبے، بالخصوص اہم معدنیات اور نایاب زمینی معدنیات میں باہمی تعاون کو مزید وسعت دینے کے خواہاں ہیں. دونوں ملکوں کے درمیان تقریباً 1 ارب امریکی ڈالر کی دو طرفہ تجارت کا ذکر کرتے ہوئے انہوں نے یقین ظاہر کیا کہ آنے والے برسوں میں دونوں ممالک کے درمیان اقتصادی تبادلے میں نمایاں اضافہ ہوگا. ڈاکٹر جے شنکر نے 2026 میں بھارت کی برکس صدارت کے دوران بھارت کی اقدامات کی حمایت پر ازبیکستان کا شکریہ بھی ادا کیا. انہوں نے 2027 سے 2029 کی مدت کے لیے غیر وابستہ تحریک کی سربراہی کے لیے ازبیکستان کی امیدواری کی حمایت کا بھی اظہار کیا. بھارتی موسمیات محکمہ آئی ایم ڈی نے میگھالے اور اروناچل پردیش میں آج اور کل انتہائی شدید بارش کی پیشگوئی کی ہے. اس کی وجہ سے آسام کے کئی ضلع، خاص طور پر وہ علاقے جو میگھالے اور اروناچل پردیش سے متصل ہیں، متاثر ہو سکتے ہیں. تفصیل ہمارے نامہ نگار سے.
2: موسمیات کے محکمہ کے مطابق شدید بارش سے آسام کے کچھار، دیما ہساو، مغربی کربی اونگلانگ، بسوناتھ، لکھیم پور، دھیماجی اور تنسوکیا ضلع متاثر ہو سکتے ہیں. آئی ایم ڈی نے آسام کی سرحد سے متصل ناگالینڈ کے کئی ضلعوں میں شدید بارش کے لیے یلو الرٹ جاری کیا ہے، جس کے باعث آسام کے جورہاٹ اور گولا گھاٹ اضلاع بھی متاثر ہو سکتے ہیں. آسام کی قدرتی آفات کی صورت میں کام کرنے والی اتھارٹی نے متعلقہ ضلعوں کے لوگوں سے اپیل کی ہے کہ وہ تمام ضروری احتیاطی تدابیر اختیار کریں اور حالات پر کڑی نظر رکھیں. ادھر سیلاب کی صورتحال میں بہتری آنے کے بعد امدادی کیمپوں میں مقیم زیادہ تر افراد اپنے گھروں کو واپس لوٹ چکے ہیں. تاہم سیوساگر ضلع میں اب بھی تقریباً 11,000 افراد راحتی کیمپوں میں مقیم ہیں. کل سیلاب سے مزید 2 ہلاکتوں کی اطلاع کے بعد ریاست میں سیلاب سے ہلاک ہونے والے افراد کی مجموعی تعداد 87 ہو گئی ہے. گوہاٹی سے راکیش ڈولے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار.
0: اڈیشہ میں بڑے دریاؤں اور معاون ندیوں میں پانی اترنے کے ساتھ ہی سیلاب کی صورتحال میں لگاتار بہتری آ رہی ہے. ریاست کے وزیر اعلی موہن چرن مانجھی نے سیلاب سے متاثرہ لوگوں کے لیے 110 کروڑ روپے کے ابتدائی امدادی پیکج کا اعلان کیا ہے. پیش ہے ایک رپورٹ.
3: اڈیشہ میں سیلاب کی صورتحال رفتہ معمول کی طرف آ رہی ہے. ہیراکوڈ ڈیم کے حکام نے مزید 4 فاٹک بند کر دیے ہیں اور اب سیلاب کا پانی 13 فاٹکوں کے ذریعے رفتہ چھوڑا جا رہا ہے. بالیشور، بھدرک اور جاسپور ضلعوں میں راحت بچاؤ اور بازآباد کاری کا کام زوروں شور سے جاری ہے، جہاں لوگوں کو دشواریوں کا سامنا ہے. سیلاب کا پانی اترنے کے ساتھ ہی کئی ضلعوں میں اسکول پھر سے کھول دیے گئے ہیں. ریاست کے وزیر اعلی موہن چرن مانجھی نے حکام کو ہدایت دی ہے کہ وہ نقصانات کا شروعاتی جائزہ لینے کے بعد فوری مالی امداد فراہم کریں. بنیادی ڈھانچے اور املاک کو ہونے والے نقصان کے تفصیلی جائزے کے بعد جامع پیکج کا اعلان کیا جائے گا. بھونیشور سے پرکاش داس کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں نرگس سلیم.
0: ادھر کیرلا میں 14 میں سے 12 ضلعوں میں شدید بارش کے امکان کے مد نظر اورنج الرٹ جاری کیا گیا ہے. مزید تفصیل ہمارے نامہ نگار سے.
4: केरल में तिरुवनंतपुरम और कोल्लम को छोड़कर रियासत के बाकी सभी जिलों में कहीं कहीं बहुत तेज बारिश होने के इम्कान के मद्देनजर ऑरेंज अलर्ट जारी किया गया है। रियासत में 353 इमदादी कैंप काम कर रहे हैं, जहां 13,496 अफराद ने पनाह ले रखी है। बारिश से वाबस्ता वाकयात में 56 मकान पूरी तरह तबाह हो गए हैं, जबकि कोई 500 मकानों को जज्वी तौर पर नुकसान पहुंचा है। 16 अमवात की इत्तला मिली है, जबकि 5 अब भी लापता बताए गए हैं। इधर मौसमियात महकमे के मुताबिक रियासत में कल से

0: अब आप सुन रहे थे फिल्मसाज हिदायतकार अदाकार और गुलकार किशोर कुमार पर ये फीचर उन्मान था हरफन मौला। तहरीर जनाब अनीस अमरोहवी की थी और पेशकश थी अली मोहतशिम रजा की। ये आकाशवाणी की उर्दू सर्विस है। अब खबरें नशर की जाएंगी।
1: ये आकाशवाणी है। अब आप मुदम्मार से खबरें सुनिए। पार्लियामानी कमेटी ने फेसबुक से वज़ीर-ए-आज़म नरेंद्र मोदी का वीडियो हटाए जाने पर मेटा पर नुक्ताचीनी की है और सीईओ मार्क ज़करबर्ग से मुआफी का मुतालबा किया है। भारत और उज़्बेकिस्तान ने अहम मादनियात और कानकनी के शोबों में तआवुन को मजबूत बनाकर अपनी स्ट्रेटेजिक शराकतदारी को मजीद वसअत देने पर इत्तेफाक किया। वज़ीर ख़ारिजा डॉ जयशंकर ने भी दहशतगर्दी के खिलाफ ताशकंद के मजबूत मौकिफ की सताइश की। अमरीकी सर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के पास अमरीका के साथ समझौता करने का आखिरी मौका है। ईरान ने मुज़ाकरात की इत्तला को गलत बताया है। और भारतीय बैडमिंटन खिलाड़ी आज कोरिया मास्टर्स बैडमिंटन टूर्नामेंट में अपनी मुहिम का आगाज कर रहे हैं। अब खबरें तफसील से। मुआसलात और इन्फॉर्मेशन टेक्नोलॉजी से मुतालिक पार्लियामानी कायमा कमेटी ने फेसबुक से वज़ीर-ए-आज़म नरेंद्र मोदी का वीडियो आरजी तौर पर हटाए जाने के मामले पर नई दिल्ली में मेटा के ओहदेदारों से बात की। बीजेपी के मेंबर पार्लियामेंट और कमेटी के चेयरपर्सन निशिकांत दुबे ने वज़ीर-ए-आज़म की सोशल मीडिया पोस्ट हटाने पर मेटा इंडिया की नुक्ताचीनी की। मीटिंग के बाद नामनिगारों से बात करते हुए जनाब दुबे ने कहा कि कमेटी ने इस हरकत के लिए मेटा के सीईओ मार्क ज़करबर्ग से मुआफी का मुतालबा किया है। अगर वो ऐसा नहीं करते तो दफा 79 के तहत उन्हें हासिल कानूनी तहफुज वापस लिया जाना चाहिए। भारत और उज़्बेकिस्तान ने कल नई दिल्ली में आला सतह की बातचीत के दौरान अहम मादनियात, कानकनी, तिजारत, तवानाई, बुनियादी ढांचे, दिफा और तालीम के शोबों में तआवुन को मजबूत बनाकर अपनी स्ट्रेटेजिक शराकतदारी को मजीद वसअत देने पर इत्तेफाक किया। ये बातचीत उज़्बेकिस्तान के वज़ीर ख़ारिजा बख्तियार सईदोव के भारत के चार रोजा सरकारी दौरे के दौरान हुई, जिन्होंने वज़ीर ख़ारिजा डॉ एस जयशंकर से मुलाकात की। उज़्बेकिस्तान के वफद का खैर मकदम करते हुए डॉ जयशंकर ने कहा कि उज़्बेकिस्तान भारत के वसी हमसाया खित्ते का एक अहम हिस्सा है। उन्होंने दोनों मुल्कों के दरमियान तवील अरसे से कायम तारीखी, सकाफती और तहजीबी ताल्लुकात को उजागर करते हुए कहा कि पिछले बरसों में बाहमी ताल्लुकात मुसलसल मजबूत हुए हैं और अब इनका दायरा तामीरात, डिजिटल टेक्नोलॉजी, तवानाई, सेहत और तालीम समेत मुतअद्दिद शोबों तक फैल चुका है। वज़ीर ख़ारिजा ने कहा कि दोनों ममालिक अब कानकनी के शोबे, बिलखसूस अहम मादनियात और नायाब जमीनी मादनियात में बाहमी तआवुन को मजीद वसअत देने के ख्वाह हैं। दोनों मुल्कों के दरमियान तकरीबन 1 अरब अमरीकी डॉलर की दो तरफा तजारत का जिक्र करते हुए उन्होंने यकीन जाहिर किया कि आने वाले बरसों में दोनों ममालिक के दरमियान इकतसादी तबादले में नुमाया इजाफा होगा। डॉ जयशंकर ने 2026 में भारत की ब्रिक्स सदारत के दौरान भारत के इकदाम की हिमायत पर उज़्बेकिस्तान का शुक्रिया अदा किया। उन्होंने 2027 से 2029 की मुद्दत के लिए नावाबस्ता तहरीक की सरवाही के लिए उज़्बेकिस्तान की उम्मीदवारी की हिमायत का भी इजहार किया। ब्रिक्स मुल्कों के बदनवानी मुखालिफ वर्किंग ग्रुप और असासों की बाजियाबी से मुतालिक ब्रिक्स के माहिरीन के नेटवर्क की दूसरी मीटिंग आज तेलंगाना के हैदराबाद में शुरू हो रही है। अमले और तरबियत के महकमे की सेक्रेटरी रचना शाह इस मीटिंग का इफ्तिताह करेंगी। जून में वर्चुअल वसीले से मुनाकिदा ब्रिक्स की बदनवानी मुखालिफ वर्किंग ग्रुप की पहली मीटिंग के नतीजों के तनाजुर में आगे इकदाम करने के लिए आज ये मीटिंग हो रही है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान को अमरीका के साथ मुआहदा करने के लिए एक आखिरी मौका दिया गया है। उन्होंने दावा किया कि ईरान पर एक मंसूबाबंद हमला उस वक्त मुअख्खर कर दिया गया जब ईरान और खलीजी मुल्कों ने सफारतकारी जारी रखने की अपील की। ओवल ऑफिस में सहाफियों से गुफ्तगू करते हुए जनाब ट्रंप ने कहा कि अमरीका ईरान पर एक बड़ा हमला करने के लिए तैयार था, ताहम सऊदी अरब, मुत्तहिदा अरब इमारात, कतर और ईरान की जानिब से मुज़ाकरात जारी रखने की درخواست موصول ہونے کے بعد یہ کارروائی مؤخر کر دی گئی. جناب ٹرمپ نے مزید کہا کہ آبنائے ہرمز کو مکمل طور پر دوبارہ کھولنے کے لیے بات چیت جاری ہے اور کل تک اس بات چیت کے مکمل ہو جانے کا امکان ہے. انہوں نے کہا کہ یہ پہلے مرحلے کی بات چیت کا حصہ ہے جبکہ دوسرے مرحلے میں ایران کو جوہری ہتھیاروں سے پاک کرنے پر توجہ مرکوز کی جائے گی. دوسری طرف ایران کی وزارت خارجہ کے ترجمان اسماعیل بخاری نے امریکہ کے ساتھ براہ راست یا بالواسطہ مذاکرات کی خبروں کی تردید کی ہے اور کہا ہے کہ ایران امریکہ کے ساتھ کسی قسم کی بات چیت نہیں کر رہا ہے. انہوں نے مزید کہا کہ ایران اور عمان کے درمیان حالیہ سمندری انتظام صرف جہازوں کی محفوظ آمد و رفت کو یقینی بنانے کے لیے اقدام ہے. اس کا یہ مطلب نہیں ہے کہ آبنائے ہرمز کو دوبارہ کھول دیا گیا ہے. روم میں روسی سفارتخانے نے ماسکو کے ایک ریسٹورینٹ میں ہفتے کے دن ہونے والے مہلک بم دھماکے کا الزام یوکرین پر عائد کیا. سفارتخانے نے اسے روس میں موجود اطالوی شہریوں کو خوفزدہ کرنے کی کوشش قرار دیا ہے. سفارت خانے کے مطابق ہفتے کی رات اس ریسٹورینٹ میں ہونے والے حملے میں 5 افراد ہلاک اور 19 دیگر زخمی ہوئے. ماسکو کے میئر سرجی سوویانین نے گزشتہ روز اس بم دھماکے کو ایک وحشیانہ دہشت گردانہ کارروائی قرار دیا. تاہم یوکرین کے حکام کی جانب سے اس معاملے پر کوئی فوری ردعمل سامنے نہیں آیا ہے. خوراک سے متعلق انضباطی ادارے ایف ایس ایس اے آئی نے ڈابر انڈیا کو 100% دعوے کا استعمال کرتے ہوئے شہد، گائے کا گھی اور خوردنی تیل جیسی کئی اشیاء فروخت کرنے سے روک دیا ہے اور کہا ہے کہ اس طرح کا لیبل لگانا قانون کے خلاف ہے. ایک سوشل میڈیا پوسٹ پر بھارت کی فوڈ سیفٹی اور اسٹینڈرڈ اتھارٹی ایف ایس ایس آئی نے بتایا کہ اس نے 100% کا گمراہ کن دعویٰ کرنے والی غذائی اشیاء کی فروخت کے معاملے پر ڈابر انڈیا لمیٹڈ کو ممانعت سے متعلق حکم جاری کیا ہے. ان اشیاء میں شہد، سیب کا سرکہ، کوکونٹ آئل، تل کا تیل، ناریل پانی اور اس طرح کی دیگر اشیاء شامل ہیں. جموں کشمیر میں وزیر اعلی عمر عبداللہ سری نگر کے بخشی اسٹیڈیم میں منعقد ہونے والی یوم آزادی کی مرکزی تقریب کی صدارت کریں گے اور سلامی لیں گے. عمومی انتظامی محکمے کی جانب سے ڈویژنل کمشنر کو جاری کیے گئے ایک اعلان کے مطابق وزیر اعلی موسم گرما کی راجدھانی سری نگر میں تقریب کی قیادت کریں گے. تفصیلات کے مطابق نائب وزیر اعلی سریندر کمار چودھری جموں میں ہونے والی یوم آزادی کی مرکزی تقریب میں سلامی لیں گے جبکہ سکینہ مسعود اننت ناگ کی تقریب کی صدارت کریں گی. کابینی وزراء جاوید رانا، جاوید ڈار اور ستیش شرما بالترتیب پونچھ، بارہ مولہ اور کٹھوا میں یوم آزادی کی تقریبات میں سلامی لیں گے. وزیر اعلی کے مشیر ناصر اسلم وانی، جنہیں کابینی وزیر کا درجہ حاصل ہے، اپنے آبائی ضلع کپواڑہ میں منعقد ہونے والی یوم آزادی تقریب میں سلامی لیں گے. جموں کشمیر میں اس سال اب تک بادل پھٹنے کے کم سے کم 35 واقعات پیش آ چکے ہیں جن میں تقریباً 31 افراد کی موت ہوئی اور گھروں، سڑکوں، پلوں اور سرکاری بنیادی ڈھانچے کو بڑے پیمانے پر نقصان پہنچا. جموں کے ہمارے نامہ نگار کے مطابق سرکاری اعداد و شمار سے معلوم ہوتا ہے کہ یکم جون سے جولائی کے وسط تک بادل پھٹنے کے کم سے کم 22 واقعات درج کیے گئے جبکہ جولائی کے دوسرے نصف اور اگست کے آغاز میں مسلسل مسلادھار بارش کے سبب مزید کئی واقعات پیش آئے جس سے بادل پھٹنے کے واقعات کی مجموعی تعداد 35 سے تجاوز کر گئی. زیادہ تر اموات بادل پھٹنے، اچانک سیلاب اور بارش سے مٹی کے تودے کھسکنے کے باعث ہوئی جن میں جموں ڈویژن میں سب سے زیادہ جانی نقصان ہوا. سب سے زیادہ متاثر اضلاع میں پونچھ، راجوری، کٹھوا، ڈوڈا اور کشتواڑ شامل ہیں جبکہ کشمیر کے کئی علاقوں خاص طور پر شوپیاں اور کپواڑہ میں بھی حالیہ ہفتوں کے دوران بار بار اچانک سیلاب آنے کے واقعات پیش آئے ہیں. بھارتی موسمیات محکمہ آئی ایم ڈی نے میگھالیہ اور اروناچل پردیش میں آج اور کل انتہائی شدید بارش پیش گوئی کی ہے. اس کی وجہ سے آسام کے کئی ضلع، خاص طور پر وہ علاقے جو میگھالیہ اور اروناچل پردیش سے متصل ہیں، متاثر ہو سکتے ہیں. جنوبی کوریا میں سرکردہ بھارتی بیڈمنٹن کھلاڑیوں نے آج کوریا ماسٹرز ٹورنامنٹ میں اپنی مہم کا آغاز کیا. یہ ٹورنامنٹ اس مہینے کی 9 تاریخ تک جاری رہے گا. سب کی نگاہیں 17 سالہ تنوی شرما پر ہوں گی جو تائپے اوپن میں اپنا پہلا بی ڈبلو ایف ورلڈ ٹور ٹائٹل جیتنے کے بعد اس ٹورنامنٹ میں کھیلیں گی. भारत के उभरते हुए खिलाड़ी तनु शर्मा ने फाइनल में वियतनाम की खिलाड़ी को शिकस्त दी थी। आखिर में खास खबरें एक बार फिर। पार्लियामानी कमेटी ने फेसबुक से वजीर आजम नरेंद्र मोदी का वीडियो हटाए जाने पर मेटा पर नुक्ताचीनी की है और सीईओ मार्क जकरबर्ग से माफी का मुतालबा किया है। भारत और उज़्बेकिस्तान ने अहम मालनियात और कानकरी के शोबों में ताउन को मजबूत बनाकर अपनी स्ट्रेटेजिक शराकतदारी को मजीद उसत देने पर इत्तेफाक किया। वजीर ख्वाजा डॉ एस जयशंकर ने भी दहशतगर्दी के खिलाफ ताशकंद के मजबूत मौकिफ की सताइश की। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के पास अमरीका के साथ समझौता करने का आखिरी मौका है। ईरान ने मुज़ाकरात की इत्तला को गलत बताया है और भारतीय बैडमिंटन खिलाड़ियों ने आज कोरिया मास्टर्स बैडमिंटन टूर्नामेंट में अपनी मुहिम का आगाज किया। इसके साथ ही खबरों के बुलेटिन खत्म।
0: मीडियम वेव्स 1071 किलो हर्ट्ज, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर आकाशवाणी से आप सुन रहे हैं उर्दू सर्विस। पेश खिदमत है प्रोग्राम मिले सुर मेरा तुम्हारा।

0: کلام شاعر کے تحت سامعین بھی آپ سماعت فرما رہے تھے جناب مظفر رزمی سے ان کا کلام. مرزا داغ دہلوی نے کہا تھا سارے جہاں میں دھوم ہماری زبان کی ہے, اور اس بات کا ثبوت یہ ہے کہ آج اردو زبان نہ صرف بڑے صغیر میں بلکہ سمندر کے پار بھی بہت سے ممالک میں بولی جاتی ہے, پڑھی جاتی ہے اور فروغ پا رہی ہے. اس کی ایک مثال یہ ہے کہ آج ہم جو افسانہ آپ کو سنوا رہے ہیں اس کی تخلیق کار کا تعلق موریشس سے ہے. بی بی آبی ناز جو اس افسانے کی تخلیق کار ہیں موریشس کی رہنے والی ہیں. دہلی یونیورسٹی میں انہوں نے تعلیم حاصل کی اور اس کے بعد اب واپس جا کر موریشس میں اردو کی خدمات انجام دے رہی ہیں. آئیے ان سے ان کا افسانہ سنتے ہیں, آب حیات.
1: اگست کا مہینہ تھا, دلی میں گرمی اتنی کہ دن میں چار پانچ بار نہانے کے بعد بھی کوئی خاص اثر نہیں پڑتا. باہر نکلو تو دو منٹ میں سارا بدن پسینہ پسینہ ہو جائے. پیاس اتنی کہ جتنا پانی پیو مٹتی ہی نہیں. میری زندگی کے کچھ ایسے ہی حالات تھے, سخت مشکل اور پریشانیوں سے گھرا ہوا. میں اس وقت صرف 20 سال کی تھی. ان دنوں اچانک ذمہ داریوں کا احساس ہونے لگا تھا. ڈگری ایک مہینے پہلے ہاتھ میں آ گئی تھی. میں نے انٹیریئر ڈیکوریشن میں ڈگری حاصل کی تھی. آگے پڑھنے کی خواہش تو دل میں روشن تھی, لیکن پیسے کہاں سے آتے. ابو تو ریٹائر ہو چکے تھے اور اب تو اکثر بیمار رہتے تھے, اور امی سارا دن ان کی دیکھ بھال کرتی تھی. ابو کی پینشن سے تو کسی نہ کسی طرح گھر کے خرچ نکل آتے تھے, اور جو ان کی کچھ جمع کی ہوئی رقم تھی ابو کی دوائی میں نکل رہی تھی. ایسی صورتحال میں میرا آگے بڑھنا ناممکن تھا. میں نے نوکری کرنے کی ٹھان لی, لیکن نوکری ملنی اتنی آسان نہیں تھی. یہ بات پورے ایک مہینے ٹھوکرے کھا کھا کے معلوم ہوئی. جس کمپنی کا دروازہ کھٹکھٹاتی مجھے ناکامی, مایوسی اور ناامیدی کے علاوہ کچھ نہ ملتا. میں زندگی سے مایوس ہونے لگی تھی. اگر مجھے نوکری نہ ملی تو کیا ہوگا؟ یہ بات سوچ سوچ کر میری آنکھوں کی نیند حرام ہو جاتی. کیا کیا جائے کچھ سمجھ میں نہیں آ رہا تھا. اوپر سے یہ گرمی جلے پہ نمک ڈالنے کا کام کر رہی تھی. اس سال تو بالکل بھی بارش نہیں ہوئی تھی. سب لوگ اس بیکار موسم کو کوس رہے تھے اور دعا کر رہے تھے کہ کب بارش ہو. میں بھی منتظر تھی بارش کی. مجھے اپنی قسمت کے چمکنے کا بھی انتظار تھا. اس دن کی تصویر میرے قلب و ذہن میں اس قدر رچ بس گئی ہے کہ ایسا لگتا ہے کہ کل کی بات ہو. میں حسب معمول گھر سے تلاش معاش کو نکلی, تب اچانک چاروں طرف اندھیرا ہو گیا. آسمان کی جانب دیکھا تو کالے بادل چھائے ہوئے تھے. میرے دل کی دھڑکنیں ایک سیکنڈ کے لیے رک سی گئی. جو بات دماغ میں آ رہی تھی اسے بیان کرنے کے لیے زبان ساتھ نہیں دے رہی تھی. پھر بجلی چمکی, بادل گرجا اور بارش کی پہلی بوندے آسمان سے اتر کر زمین میں جذب ہو گئی. اس کے بعد اتنی زور سے بارش ہوئی کہ سڑکوں پر پانی بھر آیا. لوگ اپنے گھروں سے نکل کر سڑک پر اور چھت پر خوشی سے ناچتے ہوئے نظر آ رہے تھے. گلی کے بچے گندے پانی میں ناچ رہے تھے. کہیں سے کسی ننھے سے بچے نے دعا مانگی, اللہ میاں اور پانی دو. میں بھی اپنے ارد گرد کے ماحول میں مست ہو گئی تھی. اس عالم میں بغیر کوئی خاص توجہ دیے روڈ پار کرنے لگی. بیچ سڑک میں اچانک میرا پیر پھسلا. اتنے میں ایک لال رنگ کی گاڑی مجھ سے ٹکرا گئی. جب ہوش آیا تو اپنے آپ کو ہسپتال میں پایا, اور پھر اس اجنبی نے میرا نام لیا. مس عارفہ, آپ ہسپتال میں ہیں, میں آپ کو یہاں لایا ہوں. آپ کا میری گاڑی کے ساتھ حادثہ ہوا ہے. اسی وقت پورے بدن میں شدید درد کا احساس ہونے لگا. میرے سر, میرے ہاتھ, میرے پیر اور میرے گھٹنے میں پٹیاں تھیں. کافی گہری چوٹیں آئی تھیں, لیکن خدا کا فضل و کرم تھا کہ کوئی فریکچر نہیں تھا. اسپتال والے اجنبی کا نام عنایت تھا. میں جب تک ہسپتال میں تھی اکثر ملنے آتے, پھر گھر پر بھی ایک دو دن ملنے آئے. کبھی خالی ہاتھ نہ آتے, کبھی پھل کبھی پھول ان کے ہاتھ میں ضرور ہوتے. پھر ایک دن عنایت صاحب گھر آئے اور کہنے لگے, عارفہ میں چاہتا ہوں کہ تم میری کمپنی میں کام کرو. میں تم کو انٹیریئر ڈیکوریٹر کا آفر دے رہا ہوں. میں نے تمہارے خاکے دیکھے, مجھے بہت اچھے لگے. تم بہت ہنرمند ہو, کریٹو ہو. میری کمپنی کو تم جیسی قابل ڈیکوریٹر کی ضرورت ہے. کیا تمہیں منظور ہے؟ मैं खुशी के मारे फूली नहीं समाई। इनायत की कंपनी बहुत अच्छी थी। कंपनी में मेरे काफी अच्छे दोस्त बन गए थे। उनमें से एक रोजी थी। एक दिन हम दोनों कैंटीन में साथ में लंच कर रहे थे, तब अचानक बातचीत का रुख इनायत की तरफ मुड़ गया। रोजी खुशी खुशी अपने सर की बात कर रही थी। इनायत सर की बदौलत आज हमारी कंपनी का शुमार हिंदुस्तान के गिने चुने कंस्ट्रक्शन कंपनियों में आता है। इनायत सर कितने मेहनत व मशक्कत से काम करते हैं, हर काम को तकमील के साथ अंजाम देते हैं। आतिरा कितनी खुशनसीब है, वैसे दोनों की जोड़ी बहुत प्यारी है ना? आतिरा? आतिरा कौन? मैंने घबराहट में पूछा। अरे तुम्हें हमारे साथ काम करते हुए साल भर होने को आ रहा है और तुम आतिरा को नहीं जानती? वो इनायत सर की होने वाली बीवी है, दफ्तर में एक दो बार आ चुकी है, तुमने ध्यान नहीं दिया होगा। आतिरा का जैसा नाम है वैसे गुण, मुझे पूरा यकीन है वो इनायत सर के घर को खुशियों से महका देगी। रोजी आतिरा के गुण गा रही थी और मुझे अपने दिल के टूटने की आवाज सुनाई दे रही थी। मेरे दिमाग में तरह तरह के सवालात उठने लगे। इनायत ने मुझे आतिरा के बारे में क्यों नहीं बताया? इनायत और मेरी दोस्ती इस एक साल में और गहरी, मजबूत और पुख्ता हो गई थी, फिर मुझे आतिरा के बारे में क्यों नहीं बताया? क्या वो मुझे गैर समझते थे? अब अचानक ऐसा लगने लगा कि मैं दुनिया में बिल्कुल अकेली हूँ, मेरा कोई नहीं है। गर्मी के दिन वापस आ गए थे और गर्मी के साथ फिर से वही परेशानियां वापस आ गई थी। मेरी जिंदगी एक बार फिर दर्दअंगेज बन गई थी। आरिफा, आज रात की प्रेजेंटेशन तैयार है ना? मैंने चौंकर इनायत को देखा। जी सर, बिल्कुल तैयार है, मैंने जवाब दिया। अरे चौंक क्यों गई? इनायत ने पूछा। कुछ नहीं, यूं ही। रोजी से मेरी बातचीत एक महीने पहले हुई थी, वो दिन था और आज का दिन है। तब से सब कुछ बदल गया, मेरा किसी भी चीज में दिल नहीं लगता। मुझे ये महसूस होता है कि मेरी जिंदगी कोई मायने नहीं रखती। जब से रोजी ने मुझे आतिरा के बारे में बताया, मैं रातों को सो नहीं सकती, रोती रहती हूँ। आज रात इनायत और मैं एक अंग्रेजी क्लाइंट के साथ नोएडा में शाम का खाना खाने जा रहे हैं। ये क्लाइंट नोएडा में हमारी कंपनी की मदद से एक बहुत बड़ा शॉपिंग मॉल बना रहा है। इसका डेकोरेशन मेरे सुपुर्द है। इस सिलसिले पर गुफ्त शुनीद करने के लिए इनायत मुझे अपने साथ ले जा रहा है। मेरे दिल में कई दिनों के बाद खुशी की एक अजीब सी लहर दौड़ रही थी। इतने चुप क्यों हो? इनायत ने पूछा। कुछ नहीं, यूं ही, मैंने खामोशी से जवाब दिया। कुछ नहीं, यूं ही, इनायत ने मेरी आवाज की नकल उतारते हुए कहा। इस पर मुझे हंसी आई और मैं जोर से हंसने लगी। बस हमेशा ऐसे ही हंसते रहना, तुम्हारी हंसी मौसीकी की तरह है, इनायत ने मेरी तरफ संजीदा लहजे में कहा। क्या? मैंने चौंक कर पूछा। कुछ नहीं, यूं ही, इनायत ने जवाब दिया। हम लोग इनायत की गाड़ी में नोएडा जा रहे थे और हम दोनों बिल्कुल चुप थे। इनायत ने एक बार फिर टोका। काफी दिनों से तुमको देख रहा हूँ, इतनी गुमसुम से क्यों रहने लगी हो? ऐसा लगता है आरिफा आरिफा नहीं है। कोई प्रॉब्लम है? मुझे बताओ, मैं हमेशा तुम्हारी मदद के लिए हाजिर हूँ। हमेशा नहीं रहोगे, बस यही प्रॉब्लम है, मैंने दिल ही दिल में कहा। लेकिन इनायत को देखकर मैंने सिर्फ इतना कहा, कुछ नहीं, बस ऐसे ही। इनायत ने एक लंबी सी सांस ली, फिर मौजू बदलते हुए कहा, आसमान पर बादल छाए हुए हैं, लगता है मौसम बदलने वाला है। काश ऐसा हो, गर्मी बहुत परेशान कर रही है। इतने में हम होटल पहुंच गए। डिनर बहुत अच्छा गया, क्लाइंट को मेरी प्रेजेंटेशन भी बहुत अच्छी लगी। अब तो बस काम शुरू करने की देर थी। अचानक मौसलाधार बारिश होने लगी और देखते देखते हर जगह पानी ही पानी नजर आने लगा। इनायत और मैं डिनर के बाद खुशी खुशी दिल्ली वापस लौट रहे थे। पानी की वजह से गाड़ी चलानी मुश्किल थी, हवा भी काफी तेज चल रही थी। कुछ दूरी पर एक पुलिस वाले ने गाड़ी रोकी और हमें बताया कि खराब मौसम की वजह से सड़क पर दरख्त गिर गए थे, जिससे रास्ते बंद कर दिए गए हैं। हमें मजबूरन गाड़ी में ही सुबह का इंतजार करना पड़ेगा। बाहर इतना पानी था कि पैर नहीं रखा जा रहा था। बारिश हो तो मुश्किल, न हो तब भी मुश्किल, इनायत ने कहा। आज रात की प्रेजेंटेशन बहुत अच्छी थी, तुम हर चीज

0: 37 مسافر اور عملے کے 8 افراد سوار تھے. ایئر انڈیا نے کہا کہ ان میں سے 13 مسافروں اور عملے کے 4 افراد کو چوٹیں آئی ہیں اور انہیں طبی معائنے کے لیے اسپتال لے جایا گیا ہے. اس نے یہ بات کی بھی تصدیق کی کہ کسی کو کوئی سنگین چوٹ نہیں آئی ہے. بیڈمنٹن میں آسن میں کوریا ماسٹرز ٹورنامنٹ میں کرشنا پرساد اور پرتھوی کرشنا مورتھی رائے کی بھارتی جوڑی نے تھائی لینڈ کے 6 درجے کے چانونگ پون اور وارپول تانسا ناگا کو 21-16 21-18 سے شکست دے کر مردوں کے ڈبلز کے دوسرے راؤنڈ میں جگہ بنا لی ہے. البتہ ارتیا راؤ اور ارجن ریڈی پوچھنا پر مشتمل مردوں کے ڈبلز کی دوسری بھارتی جوڑی کوریا کے چاؤ سول گیو اور ملیشیا کے گھاو وی شیم سے 3-21-10-21 سے ہار گئی. خواتین کے ڈبلز میں پیلیا کنوجیبام اور شروتی مشرا جاپان کے دوسرے درجے کی ریرینا ہراموٹورو اور کوکونا ایشیکاوا سے 15-21-13-21 سے ہار گئیں. آخر میں خاص خبریں ایک بار پھر. بھارت نے پاکستان کے زیر قبضہ جموں کشمیر میں نام نہاد بلدیاتی انتخابات کو ڈھونگ قرار دیا ہے. وزارت داخلہ نے کہا ہے کہ 2019 اور 2026 کے درمیان 36 ممالک سے اقتصادی جرائم کے مرتکب 274 مفرور افراد کو واپس بھارت لایا گیا ہے. سپریم کورٹ نے بھارتی ریزرو بینک کو فرضی کھاتوں اور سائبر دھوکہ دہی سے منسلک بینک کھاتوں سے نپٹنے کے سلسلے میں کام کاج کے معیاری ضابطے تیار کرنے اور ان سے متعلق معلومات عام کرنے کی ہدایات دی ہیں. کھیلوں کے وزیر ڈاکٹر منسوخ مانڈویہ نے گلاسگو دولت مشترکہ کھیلوں میں تمغہ جیتنے والے بھارتی کھلاڑیوں کی عزت افزائی کی اور بیڈمنٹن میں آسن میں کرشن پرساد گارگا اور پرتھوی کرشنا مورتی رائے کی بھارتی جوڑی کوریا ماسٹرز ٹورنامنٹ کے مردوں کے ڈبلز کے دوسرے دور میں پہنچ گئی ہیں. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: میڈیم میں 1071 کلو ہرٹز موبائل ایپ نیوز آن ایئر اور ڈی ڈی فری ڈش پر یہ آکاشوانی کی اردو سروس ہے. سامعین شب کا ایک بجا چاہتا ہے. یہاں ہماری آج کی تیسری اور آخری مجلس کی نشریات اب اختتام پذیر ہوتی ہیں. صبح 9:30 پر اپنی پہلی مجلس کی نشریات کے ساتھ ہم پھر حاضر خدمت ہوں گے. تب تک کے لیے ہمیں اجازت دیجیے. خدا حافظ. شب بخیر. جائے ہند.
2: नमस्कार. आकाशवाणी समाचार के साथ मैं रत्ना पांडे. संसद ने जन्म और मृत्यु पंजीकरण संशोधन विधेयक 2026 पारित कर दिया है. इसे राज्यसभा ने कल स्वीकृति दी. लोकसभा पहले ही विधेयक को पारित कर चुकी है. विधेयक का उद्देश्य जन्म और मृत्यु पंजीकरण अधिनियम 1969 में संशोधन करना है. नया विधेयक विलंबित पंजीकरण के प्रावधानों को और अधिक सख्त बनाने और जन्म तथा मृत्यु की घटनाओं की समय पर सूचना देने को प्रोत्साहित करने के लिए लाया गया है. लोकसभा ने कल विनियोग विधेयक 2026 पारित कर दिया. इसमें 31 मार्च 2023 को समाप्त हुए वित्त वर्ष के दौरान कुछ सेवाओं पर स्वीकृत राशि से अधिक खर्च की गई थी. इस राशि को पूरा करने के लिए देश की संचित निधि से धन के विनियोग को अधिकृत करने का प्रावधान है. सरकार ने कुछ अतिरिक्त व्यय को पूरा करने के लिए 54,000 करोड़ रूपये से अधिक की राशि मांगी है. यह राशि ऋण चुकाने पर खर्च की जायेगी. इस बीच संसद के दोनों सदनों की कार्यवाही नीट मुद्दे पर विद्यार्थियों के विरोध प्रदर्शन के दौरान पुलिस की कथित कार्रवाई सहित कई मुद्दों पर विपक्ष के हंगामे के कारण दिन भर के लिए स्थगित कर दी गई. राज्यसभा में विपक्ष के नेता मल्लिकार्जुन खड़गे ने अयोध्या राम मंदिर से कथित चढ़ावा चोरी का मुद्दा उठाया. संसदीय कार्यमंत्री किरेन रिजिजू ने कहा कि अयोध्या में राम मंदिर का विरोध करने वाली कांग्रेस और समाजवादी पार्टी अब चंदे की कथित चोरी को लेकर नाटक कर जनता को गुमराह करने की कोशिश कर रही है.